0: Nadine Atisbadon pour Dr. Kanis Fatima, dental surgeon, Skyojou Sikhon Sud. Assalamu alaikum.
1: Wa alaikum salam.
0: Kasajou Sabasna Layron, Jou Tsari Mozerejou, Kieran Akashwani Kargil Sitorian Skyochasla, Chana Dingati Achinomoni Program in Kanunla, Matis Swiss Tabir School Aspera Lepchut Hajou. چنان سخت نیله یاران دیو جد پژو کین عتاق خدا شهاد بسیار پیدی التان می دون سو هجو چنان دیو عتاق سوی التابیار پوتام تیکس هزین دیس کلچ پس به بسیم ولن باخشیس
1: یج سو عتی سب سه امپورتنت پارت پوین عتی بودی دو چنان عتاق من سفایی جکچا من ضرورین چونکی بیماری عتاق چی بیماری چنان عتی که کنا Start Sajin. Jesse King Athes, the Chick World Oral Health Day, Manai Baspin, Miss Marish La Inmin, Dichi Thim Poyotsuk, Happy Mouth is a Happy Mind. Matla Pusonju, Mati Agar Kao Happy, Mati Kao Agar Safiotna, Mati, oh, Mind Pangati, Mental Wellbeing Pang, Yala Lushinzere. मतलब पिनसु गतांग गतांग गति सोन गति खा ओरल हाइजीन पे गला उदना गतांग बाहर ला मिस अम सोशली इंटरेक्ट बना दे गतांग कॉन्फ्रेंस पो गला योंचिन गतांग कॉन्फ्रेंस दी स्पेरा तंग में जी सा
0: जो ना यान चिक ची दुन ला स्पेरिक तंग ना गतांग गतांग ब्रिशु मा बेन ना गतांग ता से दुपा ना हला गारी सो सम से दे निछे दे
1: ओ ब्रश गतांग गतेस खड़ी गयो दे दे निछे जे कॉन्फ्रेंस लेवल पो गति दो कम छचिन चुक अगर गतेस यक्तम ब्रज बसे ओरल हाइजीन पो गला बस जक ngati conference level po thik lushin chuk spera tang ma yin chuk ngate in track bang yin chuk do chana mental well being po depend ha chin chuk ngati oral hygiene po gela yak chika
0: kasa ona jo
1: du
0: du makshis makshis jo man alam mos chana ngata ha jo di so rule ha jo so rule bi stol po khara chi son sendes ko la chi pesa ba se mona
1: so rule cha sabse pehle ngata in ngates जैसे जान पो यक्तं अति देन दे जान जे टाइमिंग योद दो छाना अतेस अति एक रूटीन चिक जक पोशिन ब्रश बे ब्रश सफाई सो सफाई जरूरी सों दे जैसे अतेस जान जे टाइम टाइम के जे दे दे सभी का अतेस ब्रश पो टाइम टाइम के बच्चा अकॉर्डिंग टू WHO योद ब्रश पो देन दाम बोझ जरे दिन में दो बार दो बार जब न मोटक चिक सनले चिक टू टाइम्स ट्वाइस अ डे Twice a day, you think. Parangates, Mati Kargil is fair. Mates, Mati patients are dinner. Hatta egg was there. Tolo Nima egg barbos, don bana, oral hygiene, po, tiglushin. Parangati mean Latina, brush number zana, Hatta egg barbazana, Manachot there. Zan Bongati actang zet. This have become a routine jacha brush be. Tangata brush po, yaktang maba, the Hatta egg barban.